نصف الزيل همار لما يسوع يجبين فيه نصف الزيل همار ओपर जार वाला हमको मेरा कांटा लाया जाए हम पर जारो राम को हम पर